रेडियो फोरिबी एफएम 98.1 बाट प्रत्येक शुक्रबार बेलुकी 8 देखि 9 बजेसम्म प्रसारण हुने साप्ताहिक नेपाली रेडियो कार्यक्रम नमस्ते ब्रिस्बेनको प्रतीक्षामा रहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूमा हाम्रो सादर अभिवादन। कार्यक्रममा यहाँहरू सबलाई स्वागत छ। श्रोताहरू, आज प्राविधिक कारणले हामी यहाँहरू समक्ष नियमित रेडियो कार्यक्रम प्रसारण गर्न असमर्थ छौँ। त्यसकारणले आजको कार्यक्रममा हामी यहाँहरूको मनोरञ्जनको लागि केही लोकप्रिय नेपाली गीतहरू लिएर उपस्थित भएका छौँ। कार्यक्रम सुन्नुहोला र यो नेपाली सङ्गीतको आनन्द लिनुहोला।

अहिलेसम्म यो कार्यक्रम सुनेर हाम्रो साथ दिनुभयो, यसको लागि यहाँहरू सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै आजको कार्यक्रमबाट हामी बिदा चाहन्छौँ। नमस्कार, शुभरात्री।